यन्त्रं नमो इष्टिष्टे नमो तन्तन्त्रं सदा सज्जानं सर्वं वरणासि आरूपे आरूपे समस्तं निवासी सदा सिद्धदा बुद्धदा प्रेतकर्ता